0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور سیاحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 17واں سبق جاری کام یا حالیہ سرگرمیوں کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان میں ہر جگہ پائے جانے والے روایتی کھانے سوبا نوڈلز کے بارے میں بتائیں گے۔
1: چین سے تعلق رکھنے والی فوٹوگرافر میاں بندروں کے غسل کے لیے مشہور گرم چشمہ مقام کی فوٹوگرافی کے لیے ناگانو پریفیکچر گئی تو وہاں اس کی ملاقات ایک جاپانی سیاح جوڑے سے ہوئی۔ وہ ان کے ساتھ سوبا نوڈلز کے ایک ریسٹوران گئی۔
0: آئیے سبق نمبر 17 کا مکالمہ سنتے ہیں۔
2: اوسوبا 3つお願いします。
3: はい。
2: 日本へは観光ですか？
3: 私は写真家で日本のことを海外に紹介しています。それで日本を旅行しています。
4: それは素晴らしいね。
3: お待たせしました。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: جاپانی خاتون سب کے لیے سوبا نوڈلز کا آرڈر دیتی ہے۔
2: اوسوبا 3つお願いします。
0: تین سوبا دیجیے۔
1: ویٹریس جواب دیتی ہے
3: ہائی،
0: جی بہتر۔
1: خاتون میاں سے پوچھتی ہے
2: نیہون ہے وا کانکو دیس کا،
0: آپ سیاحت کے لیے جاپان آئی ہیں؟
1: میاں جواب دیتی ہے
3: واتاشی وا شاشن کا دے نیہون نو کوتو کائی گائی نی شوکا شیتے ایمس،
0: میں فوٹوگرافر ہوں اور جاپان کو باہر متعارف کروا رہی ہوں۔
3: سورے دے نیہون وو ریوکو شیتے ایمس،
0: اس لیے میں جاپان بھر میں سفر کر رہی ہوں۔
1: خاتون کا شوہر کہتا ہے
4: سورے وا سوباراشی نے،
0: یہ تو بہت شاندار بات ہے۔
1: ان کی گفتگو کے دوران باورچی سوبا تیار کر رہا تھا۔ جیسے ہی سوبا تیار ہوئے، ویٹرس انہیں میز پر لائی اور کہا
3: اوماتاسے شیماشتا،
0: انتظار کے لیے معذرت، یہ لیجیے۔
1: سفر کے دوران ملنے والے لوگوں سے گفتگو کرنا واقعی دلچسپ ہوتا ہے۔
0: بالکل، اور آج کے مکالمے کو استعمال کرتے ہوئے انہیں اپنے بارے میں بتایا جا سکتا ہے، اس طرح گفتگو کو آگے بڑھانے میں مدد ملے گی۔
1: آج کے سبق کا کلیدی جملہ ہے میں جاپان کا سفر کر رہا ہوں۔
3: نیہون وو ریوکو شیتے ایمس،
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے بتا سکتے ہیں کہ آج کل آپ کیا کر رہے ہیں۔
0: نیہون کے معنی تو آپ کو یاد ہی ہوں گے جاپان، اور ریوکو شیتے ایمس یعنی سفر کر رہا ہوں۔ آج کا نقطہ، ریوکو شیتے ایمس یعنی سفر کر رہا ہوں، حالیہ جاری کام کے بارے میں بتانے کے لیے فعل کی تے شکل کے بعد ایمس لگایا جائے گا۔ ریوکو سرو یعنی سفر کرنا کی تے شکل ہے، ریوکو شیتے اس کے بعد ایمس لگانے سے یہ بنے گا ریوکو شیتے ایمس۔
1: تو سامعین سنیے اور دہرائیے۔
5: ریوکو شیتے ایمس، نیہون وو ریوکو شیتے ایمس۔
1: آج کے مکالمے کا ایک جملہ نیہون نو کوتو کھائی گئی نی شوکا شیتے ایمس، یعنی میں جاپان کو بیرون ملک متعارف کروا رہی ہوں، بھی اسی انداز کا جملہ ہے جس کے ذریعے اپنی حالیہ سرگرمیوں کے بارے میں بتایا جا سکتا ہے۔
0: جی ہاں، شو کا اشتے ایمس یعنی متعارف کروا رہی ہوں یا کروا رہا ہوں۔ دراصل فعل شو کا سرو یعنی متعارف کروانا کی تے شکل شو کا اشتے کے بعد ایمس لگا کر بنایا گیا ہے۔ اب جاپان میں اپنی سرگرمیوں کے بارے میں بتانے والا ایک مکالمہ سنیے۔
6: ریوکو دس کا، ہائی اچکوچی ریوکو شیتے ایمس۔
0: اور اب مکالمے کی تشریح۔
6: ریوکو دس کا،
1: کیا آپ سفر کر رہے ہیں؟
0: ریوکو ایک اسم ہے جس کے معنی ہے سیاحتی یا تفریحی سفر۔
6: ہائی اچکوچی ریوکو شیتے ایمس،
1: جی ہاں ادھر ادھر سفر کر رہا ہوں۔
0: ہائی یعنی جی ہاں، اور اچی کوچی کے معنی ہے ادھر ادھر۔
1: تو سامعین سنیے اور دہرائیے۔ سامعین اب مکالمہ سنیے اور جواب دہرائیے۔
5: ریوکو دس کا، ہائی اچی کوچی ریوکو شیتے ایمس۔ ہائی اچی کوچی ریوکو شیتے ایمس۔
0: آپ جاپان میں مزید جو کچھ کر رہے ہیں اس کے بارے میں بتانے کی مشق کیجیے۔ مثلاً آپ جاپانی زبان سیکھ رہے ہیں تو یہ بات آپ کیسے بتائیں گے؟ جاپانی زبان کو کہتے ہیں
5: نیہونگو، نیہونگو۔
0: सीखना की जापानी है बेंक्यो सुरु और उसकी ते शकल है
5: बेंक्यो शिते। बेंक्यो शिते।
6: निहोंगो बेंक्यो शिते इमास। निहोंगो बेंक्यो शिते इमास।
0: और अगर आप काम कर रहे हो तो कैसे बताएंगे काम को जापानी में कहते हैं
5: शिगोतो। शिगोतो।
0: करना की जापानी है सुरु और इसकी ते शकल है
5: शिते। して
0: तो सामीन कोशिश करें
5: शिगोतो をしています शिगोतो をしています
0: अब वक्त हुआ है इस्तेमाल की मशक का आज हम गिनती का एक खसूसी तरीका बता रहे हैं
1: जापान में कोई चीज ऑर्डर करते वक्त आम गिनती यानी इची नी सान इस्तेमाल नहीं होती बल्कि ये गिनती इस्तेमाल होती है
0: एक हितोत्सु दो तत्सु तीन मित्सु चार योत्सु पांच इत्सुत्सु
1: एक से पांच तक ये गिनती दोबारा सुनिए और दोहराइए
5: हितोत्सु फुतात्सु मित्सु योत्सु इत्सुत्सु
0: आज के मकालमे में सयाह जोड़े की खातून ने तीन अफराद के लिए सोबा नूडल्स का यूं ऑर्डर दिया था ओ सोबा मित्सु ओ नेगाई शिमास अगर आप दो सोबा मंगवाना चाहें तो किस तरह कहेंगे
5: ओ सोबा फुतात्सु ओ नेगाई शिमास
1: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा
0: अब आज का मकालमा एक बार फिर सुनिए
2: ओ सोबा मित्सु ओ नेगाई शिमास
7: हाय
2: निहों हे वा कांको देसु का
3: एतो 私は写真家で日本のことを海外に紹介しています。それで日本を旅行しています。
4: それは素晴らしいね。
7: お待たせしました。
8: 食いしん坊カイトにお任せ。
1: アラブ खाने के शौकीन काइटो के मशहूरों का कॉर्नर आज का मौजू सोबा है。
0: सोबा जापान का एक मकबूल रिवायती खाना है。सोबा नूडल्स सोया गंदम के आटे से तैयार किए जाते हैं इन्हें उबालकर सोया सॉस वाले ठंडे सूप में डुबोकर या हल्के जायके वाली गर्म यखनी के प्याले में डालकर खाया जाता है वैसे हिरा जापान आकर आपने सोबा नूडल्स तो यकीनन खाए होंगे
1: जी यकीनन टेम्पुरा वाले सोबा नूडल्स मुझे बहुत पसंद हैं वैसे जापान में जगह जगह सोबा रेस्टोरेंट पाए जाते हैं तकरीबन हर शॉपिंग मॉल में कई होते हैं इसके अलावा ये अक्सर ट्रेन स्टेशनों के करीब भी होते हैं
0: बल्कि कई रेलवे स्टेशनों के अंदर भी सोबा रेस्टोरेंट होते हैं जहाँ मुसाफिर ट्रेन के इंतजार के दौरान सोबा खा सकते हैं
1: अच्छा अनवर साहब सोबा के हवाले से एक बात बहुत हैरत अंगेज है
0: अच्छा वो क्या
1: जापानी लोग सुड़प सुड़प की आवाज़ के साथ सोबा नूडल्स को मुंह में खींचते हैं अब तो खैर मुझे आदत हो गई है लेकिन शुरू में मुझे आवाज़ बहुत अजीब लगती थी
0: जी ये बात अक्सर गैर मुल्कियों को अजीब लगती है लेकिन जापान में सोबा खाने का यही दुरुस्त अंदाज है दरअसल इस तरह खींचने से नूडल्स के साथ कुछ हवा भी मुँह के अंदर दाखिल होती है जिससे सोबा के जायके के साथ साथ इसकी खुशबू से भी ज्यादा लुत्फंदोज हुआ जा सकता है
1: अच्छा तो फिर अगली बार मैं भी इसी तरह खाने की कोशिश करूंगी
0: मियां जिस इलाके में गई थी वो इलाका यानी नागानो प्रीफेक्चर सोबा की काश्त के लिए इंतहाई मौजूद इलाका है ये सतह समंदर से बुलंद ठंडा इलाका है वहाँ कई सोबा रेस्तरा कदीम अंदाज के घरों में है जिससे एक रिवायती सा तासुर पैदा होता है बाज रेस्तरानों में करीबी देहातों में रहायश पजीर बुजुर्गों के हाथ से तैयार करदा सोबा नूडल्स इस्तेमाल किए जाते हैं जबकि कई रेस्तरा शहरी इलाकों से वहाँ आने वाले अफराद चला रहे हैं नूडल्स की तैयारी के लिए अज्जा और पानी का इंतखाब इंतहाई एहतियात के साथ किया जाता है हर रेस्तरा का सोबा बनाने का अपना मुनफरद तरीका है अगर आपको उस इलाके में जाने का मौका मिले तो मुख्तलिफ रेस्तरानों के सोबा से लुत्फंदोज होना एक अच्छा तजर्बा होगा